0: بسم اللہ الرحمن الرحیم. ظفر شیخ حسب معمول بہت دنوں کے بعد آپ کی خدمت میں حاضر ریڈیو ہم وطن اور نئی دنیا کے پلیٹ فارم سے. ایک تو پروفیشنل ذمہ داریوں کی وجہ سے پروگرام تھوڑا تاخیر سے کر رہا ہوں, اس کے لیے معذرت. اور آج کا پروگرام امید کرتا ہوں کہ بہت ہی اچھا ہوگا, انفارمیٹیو ہوگا, کیونکہ آج کے پروگرام میں ایک ایسی شخصیت جن کو آپ لوگ بہت بھی جانتے ہیں, سیاسی حوالے سے بھی, سماجی حوالے سے بھی اور مذہبی حوالے سے بھی, میری مراد جو کہ سید توقیر حسن بخاری صاحب ہیں, تھنک ٹینک ہیں اور پولیٹیکل ایکٹیوسٹ ہیں اور پرومیننٹ شخصیت ہیں. تو ان کے گفتار اور کردار کے حوالے سے آپ بہت بھی جانتے ہیں, بہت اچھے طریقے سے اپنی ذمہ داریوں کو آپ لوگوں کے سامنے خدمات کی صورت میں پیش کر رہے ہیں. تو آج کے پروگرام میں ہمارے مختلف موضوعات پر بات چیت ہوگی, تو میں یہ چاہوں گا کہ آپ حسب معمول جس طرح ہمارا پروگرام دیکھتے اور سنتے ہیں, اسی طرح آج کا پروگرام بھی آپ دیکھیں اور سنیں, اور اس میں بہت ساری انفارمیشن ہوگی پاکستان کے حوالے سے, بین الاقوامی حوالے سے, اور خاص طور پر ڈنمارک کی سیاسی صورتحال کے حوالے سے ان سے بات چیت کریں گے. اور سب سے پہلے تو میں جو تاخیر سے یہاں پروگرام شروع کر رہا ہوں, اس کے لیے رضا مصطفیٰ صاحب سے بھی معذرت خواہ ہوں, کیونکہ انہوں نے پروگرام, حاجی مصطفیٰ صاحب جو کہ اس وقت اللہ پاک کے پاس موجود ہیں, ان کے پروگرامز میں میں شامل نہیں ہو سکا کچھ وجوہات کی وجہ سے, جس کے لیے میں معذرت خواہ ہوں. لیکن حاجی مصطفیٰ صاحب کا کردار, ان کی گفتار کے حوالے سے اگر میں یہ عرض کرنا چاہوں تو میں سمجھتا ہوں کہ انہوں نے بہت اچھا اپنی زندگی کو کے سلسلے کو چلایا, اور خاص طور پر لوکل میڈیا کے حوالے سے ڈنمارک میں جو ان کی خدمات ہیں, بانی ریڈیو ہم وطن ہیں, جو میں سمجھتا ہوں کہ یہ رہتی دنیا تک قائم دام رہے گا, اور ان کی وجہ سے ہی ہمارے اندر یا نئے آنے والوں کے اندر یہ حوصلہ پیدا ہوا کہ یہاں لوکل میڈیا کو اور میڈیا کو اچھے طریقے سے لوگوں کے مسائل کے حوالے سے ان کے سامنے پیش کیا جائے. تو شاہ صاحب بہت بہت شکریہ آپ کا کہ دوبارہ آپ نے مجھے یہ موقع فراہم کیا, اور یہ میری خوش قسمتی ہے کہ جب بھی میں آپ سے ریکویسٹ کرتا ہوں تو آپ میری درخواست کو قبول کرتے ہیں, اس کے لیے بہت بہت شکریہ آپ کا. اور جیسا میں نے انٹرو میں یہ عرض کیا کہ آج کا پروگرام مختلف موضوعات پر ہوگا, تو سب سے پہلے میں یہ چاہوں گا کہ چند الفاظ حاجی مصطفیٰ صاحب مرحوم کے حوالے سے اگر آپ فرمانا چاہیں, تو اس کے بعد پروگرام کو آگے بڑھاتے ہیں.
1: بسم اللہ الرحمن الرحیم. شیخ صاحب,
2: حاجی مصطفیٰ میں ان کو محروم نہیں کہوں گا. محروم وہ ہوتے ہیں کہ جن کو آدمی بھول جاتا ہے, انسان بھول جاتا ہے. وہ ہمیں زندہ رکھتے تھے, ہمیں تعلیم کے اعتبار سے بھی, انفارمیشن کے اعتبار سے بھی, بچوں کو قرآن شریف اور سپاروں کا درس دینا, مساجد کی خدمات کرنا. وہ ایسی شخصیت ہیں کہ جو بڑھ چڑھ کے ڈنمارک کی ٹاپ شخصیات میں ان کا نام آتا ہے.
0: جی,
2: اور میں ان کو معروم اس لیے نہیں کہوں گا کہ جب آپ اللہ تعالیٰ نے قرآن مجید میں یہ فرمایا ہے کہ آپ کو شعور ہی نہیں کہ جو انسان میرے رستے پہ چلتا ہے یا میرے رستے پہ شہید ہوتا ہے یا دنیا سے اس رستے سے چلا جاتا ہے تو وہ شہید ہوتا ہے, اس کو میں رزق دیتا ہوں.
0: ٹھیک,
2: اب ہمارے اختلافات ایک جگہ, لیکن اگر ہم اس کو جیسے ڈنمارک میں ڈینش میں کہتے ہیں کرونلی, یعنی کہ ہم ان کی زندگی کو کا نچوڑ نکالیں اور ان کی بیک گراؤنڈ دیکھیں, تو یہ ادارہ جس کے اندر میں آج بیٹھا ہوا ہوں, یہ فرسٹ میڈیا جو تھا, میں لوگوں کو یہ بتا دوں کہ یہاں پہ جو رسالے نکلتے تھے, اخبار نکلتے تھے, وہ ٹھیک تھے, وہ ماسٹر وقار یا چودھری امانت وہ نکالتے تھے, لیکن سب سے پہلا جو ریڈیو کا پروگرام ہوا,
0: جی جی,
2: وہ حاجی مصطفیٰ صاحب نے نکالا.
0: بالکل,
2: اور یہاں پہ انہوں نے ہر ویکینڈ پہ اس ریڈیو سے پروگراموں کو نشر کیا. یہاں پہ بچوں کے پروگرام ہوئے, بچوں کی تلاوتیں ہوئیں, بچوں کو انعامات دیے گئے, بچوں کی حوصلہ افزائی کی گئی, और इस तरीके से माँ बाप की भी हौसला अफजाई की गई कि आप अपने बच्चों को तैयार करें दीनी तौर पे और उनको हम अपने रेडियो पे लेके आएंगे, यहाँ पे मुकाबलाबाजी होगी, जो जीतेगा हम उसको इनाम देंगे और जो नहीं जीतेगा उसको भी उसकी भी हौसला अफजाई होगी ताकि अगली दफ़ा वो। तो हाजी गुलाम मुस्तफ़ा साहब को हमेशा रेडियो जो है ये वेस्टर्न रेडियो जो है इसके ऊपर और हम वतन रेडियो जो है इसके नाम से जब भी इसका नाम बोलेगा तो हम उनको याद करेंगे और उनको याद करते रहना चाहिए।
0: उशा साहब, जैसा आपने फरमाया कि कोई भी इंसान जिस पे अल्लाह ताला की तरफ से कोई ज़िम्मेदारी आयद होती है और वो ज़िम्मेदारी जो कि इंफरादी और इज्तमाही तौर पर बड़ी लोगों के लिए मौसर साबित होती है, अगर वो खिदमात या वो ज़िम्मेदारी उनके जाने के बाद भी पीछे वाले लोग जो निभा रहे हैं तो मैं समझता हूँ सदका जारिया उनके लिए भी ये बन जाता है, अल्लाह ताला ये
2: बिल्कुल देता है। दो किस्म की चीज़ें होती हैं, एक होता है शैतानी अमाल, आप शैतानी अमल करते हैं, लोगों को तंग करते हैं, लोगों के रास्ते में रोड़े अकटाते हैं, आप लोगों को के साथ मिसबिहेव करते हैं जी। तो वो एक अलहदा है, लेकिन जो इंसान अपने पास से अपना वक्त से ज़्यादा वक्त निकाल के अपने ख़ानदान अपनी फैमिली को एक साइड पर रख के और ख़िदमत खल्क करता है
0: जी,
2: उनकी बात जो है उनमें जो लोग शामिल हैं उनमें सरफ़रिस्त डेनमार्क के अंदर जिन लोगों का नाम आता है उनमें टॉप में हाजी मुस्तफ़ा गुलाम मुस्तफ़ा साहब का नाम आता है। तो इसलिए हमें ये दो राय कायम नहीं करनी चाहिए और अल्लाह ताला उनको जन्नतुल फ़िरदौस आला में जगह अता फरमाए और हमारी दुआएं हैं। और जब भी आप अमेरिका वाय मस्जिद में जाएं या आप इस रेडियो का नाम सुनेंगे तो उसकी बुनियाद जो रखी है और बुनियादों में रखने वालों में तो हाजी मुस्तफ़ा साहब का नाम ज़रूर आएगा
0: जी। बिल्कुल ऐसा ही। चलें जी, हमारी दिल से ये दुआ है कि अल्लाह ताला उनको अपने जवार रहमत में जगह दे और हमें अपने दिल से उनके लिए दुआ गो हैं कि वो जहाँ भी रहें अल्लाह ताला के फजल करम के साए के थले रहें। तो ऐसे ही बस ज़िंदगी का सिलसिला है, उन्होंने अपना जितना वक्त गुजारना था गुजार लिया और उसके बाद फिर हमारा ये फ़र्ज़ है, ये ज़िम्मेदारी है कि हम उनकी इन खिदमात को आगे किस तरीके से लेकर जाते हैं और इंशाल्लाह ताला मुस्बत तरीके से लेकर जाएंगे। शाह साहब, प्रोग्राम को आगे बढ़ाते हैं और जैसा मैंने इंट्रो में ये बताया कि आज मुख्तलिफ मौज़ूआत पर हमारी बातचीत होगी, शाह साहब सबसे पहले तो ये बताएँ कि इस वक्त डेनमार्क की सियासी सूरत हाल और उसके बाद थोड़ा सा समाजी और कारोबारी हालात के हवाले से भी बात करेंगे, लेकिन सबसे पहले इस वक्त जो कोर इशू है सियासी सूरत हाल जो इस वक्त 69 दिनों के बाद 69 दिनों के बाद शायद ये हुकूमत तीसरी दफ़ा हमारी जो वज़ीर आज़म वो
2: गिरती गिरती बनी है
0: जो भी, अच्छा इसके हवाले से थोड़ा बताएँ और दूसरा ये बताएँ कि इस सारी सूरत हाल में ये जितनी पार्टियाँ उनके साथ हलीफ के तौर पर शामिल हैं इनका कैसा किरदार रहा।
2: देखिए जी, सबसे पहले तो यह है कि मैं हमेशा वो बात करूंगा जो लोगों को समझ आए और सियासतदानों के लिए भी और आम आवाम के लिए भी। चार पार्टियां ऐसी हैं जिन्होंने फॉरनर से उनकी बेहतरी के लिए वोट मांगे, उनमें एसएफ सरफ़रिस्ती, इनिस लिस्टन सरफ़रिस्ती, रेडिकल वेंट्रा सरफ़रिस्ती और अल्टरनेटिव थी।
0: अच्छा,
2: लेकिन अल्टरनेटिव के अंदर भी दो राय पाई जाती थी, लिहाजा कुछ हमायत में थी और कुछ फॉरनर्स मुखालफत में भी थी। अब सोशल डेमोक्रेट जो है ये ब्लू ब्लॉक के साथ मुकाबला कर रही थी, ये डेंथ फलके पार्टी और इंगा स्टॉयबेयर के मुकाबले की ये लीडर है और इसने सबसे ज़्यादा जो कवानीन हैं उनको ज़िंदा रखा, जो इंगा स्टॉयबेयर ने वेंस्ट्रा के साथ मिलकर जब वो वेंस्ट्रा की थी अपना मिनिस्टर तो लार्स ल्यूके उस वक्त स्टेट मिनिस्टर थे, तो इन्होंने लार्स ल्यूके के ज़ेरे साया ये सारे

0: लेकिन क्या दूसरी पार्टीज जो हैं वो इनके ऊपर प्रेशराइज करेंगी कि भाई आप इनको आए?
1: अच्छा।
0: क्योंकि आप ये देखेंगे फलकत सिंह के अंदर जो फोरमैन बैठे हुए हैं या नेस्ट फोरमैन जो स्पीकर्स हैं जिनको हम कहते हैं वो बैठे हुए हैं, वो किस कानून को मंजूर करते हैं, किस कानून को आगे लाना चाहते हैं? क्या ये पुराने बनाए हुए जितने भी कवानीन हैं इनको डिमोलिश कराने की कोशिश करेंगे, इनको ख़त्म? तो मुझे नहीं लगता कि ये करें जब तक कि अफवाह की तरफ से प्रेशर नहीं आएगा। और हम लोग जो हैं पाकिस्तानी और दूसरी जो हमारी तंजीमें यहाँ DMU DMC और दूसरी अगली, ये मेरा ख्याल में कि इनके पास, मैं ये नहीं कहता कि वो डैनिश नहीं बोलते, बड़ी अच्छी डैनिश बोलते हैं, यहाँ पढ़े मुझसे भी अच्छी बोलते हैं, लेकिन उनको वो पार्लियामेंटेरियन नहीं है, उनको ये नहीं पता कि हम किस तरीके से गवर्नमेंट को ट्रिकल करेंगे। क्योंकि यहाँ पे सबसे पहले ये जो चीज़ें हैं ये हमें किसी पार्टी के फोरमैन से बात करें तो वो यही है कि भैंस के आगे बीन बजाने वाली बात है। अगर किसी मिनिस्टर के साथ बात करेंगे तो वो भी यही हिसाब है। ये किसके सामने बात होनी चाहिए कि जो इनके मुख्तलिफ उज़्वर हैं, जो इनके स्पोक पर्सनस हैं, हमें उनसे बात करनी चाहिए और बताना चाहिए कि कौन कौन सी चीज़ जो है वो आप गैर कानूनी कर रहे हैं और कौन से कानून आपने बनाए हैं वो आपके आइन के ख़िलाफ़ है। तो इस पे जो है अगर मेजॉरिटी फॉरनर्स अग्री कर जाएं तो ये कानून जो इन्होंने बनाए हुए हैं, क्योंकि खुद डैनिश महसूस कर रहे हैं हमारे लिए ख़तरनाक हैं, तो ये इसके ऊपर काम हो सकता है।
1: जैसा आपने फरमाया कि ये क्या कहते हैं हमारे जो अवाम इसमें दिलचस्पी जाहिर करें या जिम्मेदारी को समझते हुए आगे, और वो इनको इंसिस्ट करें जो हमारे इलेक्टेड काउंसलर हुए हैं या बाकी जो सियासत के साथ मुंसलिक लोग हैं कि वो अपनी आवाज़ को उठाएं। लेकिन इसके साथ साथ पाकिस्तानी कम्यूनिटी के साथ बाकी कम्यूनिटी, वो कोई अपना किरदार अदा कर रही है इसमें?
0: जी, जो दूसरी कम्युनिटीज हैं वो बड़ी मजबूती से इस मुल्क के अंदर
1: वो कर रही हैं,
0: वो कर रही हैं,
1: ये क्यों नहीं उनके साथ?
0: हम लोग ज़्यादा इंटरेस्टेड हैं अपनी बाउलेंस में, हम इंटरेस्टेड हैं कि हमें पाकिस्तानी सियासत में हिस्सा लें, पाकिस्तान में हमारा नाम हो, पाकिस्तान में हमारी चीज़ें हों। आप ये देखें कि 70 से लेके अब तक हम लोग सियासत में हैं, लोकल सियासत में हैं, काउंसलर्स हैं, हर एक चीज़, लेकिन हमारे आम लोगों को ये नहीं पता कि वो कहाँ से जाके पेंशन लें, कहाँ से जाके वो, उनको आज तक इन्होंने ये नहीं बताया कि भाई आप लोगों ने जो फॉर्म्स फिलअप किए थे पेंशन के वो गलत फॉर्म फिलअप किए थे, आपकी पेंशन असल में इतनी ज़्यादा बनती है, आपको कम है। ये एडवाइस काउंसलर जो है ये हमारा एक थिंक टैंक होना चाहिए जिसके अंदर यंगस्टर भी हों और पुराने लोग भी हों और वो लोग भी हों जो आइन को समझते हैं, जो जिनको पता है कि किस तरह। तो इंशाअल्लाह अगर लोगों ने इस तरफ एक इस रस्ते को चुन लिया तो वो दिन दूर नहीं कि डेंचों को जो है वो पार्लियामेंट के अंदर इन कानून को ख़त्म करना पड़ेगा।
1: अच्छा, तो आप क्या समझते हैं कि हुकूमत जब ये मुकम्मल जिम्मेदारी संभाल लेगी तो तारकीन वतन के मसाइल में कुछ, मैं अगर आपसे पूछना चाहूँ ये कारोबारी लिहाज से या समाजी हवाले से कुछ मुस्बत असर पड़ेगा?
0: नहीं, ऐसे ही है जैसे है। हो सकता है कि ज़्यादा ज़्यादा प्रेशराइज करे उन फैमिलीज़ को जो इन्होंने कानून बनाए हैं 2023 में और 24 में 25 में, हो सकता है कि उसके ऊपर एग्रीमेंट्स करें और वो जो जिनके कोई बच्चे हादसाती तौर पे क्राइम कर लेते हैं या कोई ऐसी चीज़ हो जाती है तो उनको ये बाहर निकालें। लेकिन अभी एक बड़ा अच्छा रिज़ल्ट आया यहाँ की सुप्रीम कोर्ट के अंदर से, जिसको हम हाइस गार्ड कहते हैं, उन्होंने एक फैमिली थी 2016 में मेरे साथ ही, उनको डैनिश नेशनलिटी मिली थी।
1: अच्छा।
0: लेकिन उनको गलत डैनिश नेशनलिटी मिल गई।
1: अच्छा,
0: जब उनको गलत डैनिश नेशनलिटी मिल गई तो उसका इन्होंने कहा तो उसको ब्लॉक कर दिया, तो वो अदालतों में होता होता वो हाइस गार्ड के पास चला गया सुप्रीम कोर्ट के अंदर के। तो सुप्रीम कोर्ट ने कहा कि कोई बात नहीं है, अब ये इसको नेशनलिटी मिल गई है, अब आपके पास अख्तियार नहीं वापस कि आप वापस ले लें। तो ये एक ऐसा शगुन है, ये एक ऐसी निशानदेही है कि जो इन्होंने नए कानून बनाए हैं 2023 में और 24 में 25 में, अगर हमारे सियासतदान जो हैं इसके ऊपर पब्लिकली और डेंशों को भी अपने कोलीग्स को, मैं ज़्यादा ये कहूँगा कि जो हमारे रेडिकल में बैठे हुए हैं, सोशल डेमोक्रेट में बैठे हुए हैं, SF में बैठे हुए हैं, बहुत सारे हमारे कोलीग, वो अपनी बाउलेंस के अंदर मुख्तलिफ डिबेट्स कराएं,
1: अच्छा,
0: और उनके अंदर जो ये मसाइल हैं उनके अंदर वो रखें, या वहाँ ज़्यादा से ज़्यादा पाकिस्तानी हों और वहाँ पे डैनिश भी हों और उनको पता लगे कि ये मसाइल जो हैं ये ह्यूमन राइट्स के ख़िलाफ़ हैं, तो ये चेंज हो सकता है।
1: तो शाह साहब, ये मौजूदा हुकूमत या ये जो बनी है या आगे चलेगी, तो आप क्या समझते हैं आने वाले दिनों में ये बाकी यूरोपियन ममालिक के साथ या बाकी दुनिया के साथ इनके तल्लुक को अच्छे होंगे, ये अगर सारा सिलसिला तारकीन वतन के लिए कर रहे हैं तो?
0: इस वक्त तो अमेरिका के साथ इनका पटा चल रहा है
1: जी,
0: ग्रीनलैंड का वो जो है वो पूरा का पूरा जो है वो ले रहा है, क्योंकि उसने सिर्फ ग्रीनलैंड का नहीं कहा बल्कि वो तो आइसलैंड को भी उसने धमकी दे दिया, दुनिया भर को देता फिर रहा है, वो तो एक अलहदा चीज़ है। हमारी गवर्नमेंट को, यहाँ की गवर्नमेंट को ये पता है कि अब मुझे मुस्लिम वर्ल्ड से तल्लुकात रखने हैं, क्योंकि मुस्लिम वर्ल्ड जो है उनमें अब बड़ा इत्तेहाद पैदा हो रहा है और बहुत उसके अंदर जो है सोशल वर्क और दूसरी चीज़ें, तंजीमात जो हैं वो काफ़ी उभर के सामने आ रही हैं। तो अब यूरोप को जो है वो मुस्लिम वर्ल्ड के साथ जो है तल्लुकात बेहतर करने पड़ेंगे, तो हो सकता है कि ये हुकूमत चले, क्योंकि सोशल डेमोक्रेट के हमारे जो वज़ीर आज़म हैं इनको आगे चल के सिर्फ ये जो कानून बनाए हैं, अगर हम इसके ऊपर बात करना शुरू करते हैं तो इसकी भी प्रॉब्लम है, दूसरा उनको अपनी पार्टी में प्रॉब्लम शुरू हो गई है, उनको ये हो गया कि जो उनके पुराने और तजर्बाकार वजीर थे उनको ये एडजस्ट नहीं कर सके। आप देखेंगे 11 औरतें बैठी हैं,
1: अच्छा,
0: और 21 अपना 10 जो है वो मर्द बैठे हैं, ये 21 इन्होंने बनाया।
1: अच्छा,
0: अब प्रॉब्लम ये है कि क्या जो नए मिनिस्टरों जिन्होंने नई मिनिस्ट्रियाँ टेक ओवर की हैं उनको कितना टाइम लगेगा कि पूरे कानून को उस मिनिस्ट्री को चलाने के लिए उनको समझने के लिए, इट विल टेक टाइम, और इस दौरान में हो सकता है कि जिस तरीके से सोशल डेमोक्रेट के अंदर अपनी प्रॉब्लम चल रही हैं, ये वहाँ से भी कुछ आदमी आगे पीछे हो जाए, तो ये प्रॉब्लम जो है मैं नहीं कह रहा बल्कि यहाँ के जो तजिया नगार हैं, यहाँ के जो सियासत को समझने वाले राइटर्स हैं वो इस चीज़ का जो है निशानदेही कर रहे हैं कि वाकई ये चीज़ है। यहाँ आप देखें कि यहाँ पे पीने का पानी साफ नहीं है डेनमार्क में, और ये इनको 72 से पता है कि यहाँ पे जो खादें डाली जा रही हैं, यहाँ पे जो केमिकल स्प्रे किया जा रहा है उसकी वजह से पानी कितना गंदा हो चुका है, लोगों को स्टमक कैंसर्स हो रहे हैं दूसरे, तो ये चीज़ें जो हैं गवर्नमेंट ने हर दफ़ा वादा किया लेकिन गवर्नमेंट अपना वादा पूरा नहीं कर रही, तो उसके ऊपर जो है काफ़ी लेदे हो रही है। और सिर्फ स्कूलों को आप ये देखें कि यहाँ पर बहुत ज़्यादा ऐसे पेरेंट्स हैं जो बच्चों को स्कूल में लेके जाते हैं तो उनको पर्सनली, क्योंकि उनकी इनकम थोड़ी सी हाई होती है तो वो पास से पैसे देते हैं, अच्छा, वो बच्चों के बाण हेमन में या स्कूलों में वो पैसे देते हैं, तो इससे बेहतर यही है कि गवर्नमेंट को चाहिए कि जैसे 70s में था 80s में था हर एक के लिए बराबर कर दें। ठीक है, जो प्राइवेट स्कूल्स हैं वहाँ अगर कोई पेरेंट्स अपने बच्चों को पढ़ाना चाहता है, पैसे देना चाहता है, तो एक अलहदा चीज़ है अपनी इनकम सोर्स ऑफ इनकम के ऊपर, लेकिन अब ना पेंशनिस्टों के पास इतनी पावर है, बाइंग पावर है, और ना ही बच्चे वालों जो फैमिलीज हैं उनके पास है।
1: अच्छा शाह साहब, जैसा आपने फरमाया कि बाकी कम्युनिटीज़ काफ़ी एक्टिव हैं इन तमाम मसाइल के हवाले से, तो ये क्या कोई अपना आप तजर्बा बताएं कि कैसे हमारी कम्युनिटी और बाकी कम्युनिटीज़ जिसमें मुसलमान कम्युनिटी भी है और दूसरी कम्युनिटीज़ भी हैं, इनको इकट्ठा एक प्लेटफॉर्म पे करके और इकट्ठा ये आवाज़ उठाएं अपने मसाइल के हवाले से, ये कैसे मुमकिन हो सकता
0: है? देखिए जी, जब तक मैं हमें ख़त्म नहीं होगी, जब तक मैं ये नहीं कहूँगा कि मैं ही सबसे ज़्यादा इंटेलिजेंस हूँ, मैं सब कुछ जानता हूँ, तो ये गलत बात है। हमें सबको इत्माद में रहना चाहिए, हमें पाकिस्तान की सियासत को अब भूलना चाहिए, हमें ये देखना चाहिए कि यहाँ मोर देन 70% जो हैं वो हमारी ख्वातीन हैं, अब डेनिश ये कहते हैं कि आपकी खवातीन जो हैं वो सियासत में नहीं आगे आती, जब आप लोगों की कोई सियासी इजलास होते हैं उसके अंदर आपकी औरतों के ना होने के बराबर है, चंद एक औरतें होती हैं, बाकी आप नहीं लाते। लेकिन जब आप मीना बाज़ार लगाते हैं, ईद बाज़ार लगाते हैं, वहाँ मैंगो बाज़ार लगाते हैं, वहाँ पे औरतें मर्द हर कोई उसके अंदर शामिल होता है, तो वो कहते हैं ये जो आप फोर्स के बैंडिंग आप खुद कर रहे हैं इसको पहले चेंज करें, इस तब्दीली को आप चेंज करें।
1: इसमें शाह साहब ज़्यादा जिम्मेदारी किसकी बनती है, जो फैमिलीज हैं उनके सरबराह जो होता है उसकी जिम्मेदारी?
0: बिल्कुल बिल्कुल,
1: वही जाहिर है। अगर मैं अपनी बात करता हूँ, अगर मैं अपनी वाइफ को नहीं इसमें शामिल करूँगा सियासी, और जब बाज़ दफ़ा हम देखते हैं ना डैनिश चैनल खबरें आती हैं, तो मैं वाइफ को बैठी होती है घर में तो कहता हूँ कि ये कुछ समझ आई है, या मैं उसको समझाने की कोशिश करता हूँ तो दिलचस्पी लेती है। लेकिन इसमें किरदार तो वही सरबराह का है कि उसने किस हद तक अपने बच्चों को या अपनी फैमिली को शामिल करना है डैनिश सियासत।
0: जी बिल्कुल, आपने सही कहा। आप अपने बच्चों को जो है ना वो ब्लॉक करते हैं, आपने बच्चे जो हैं ज़हनी तौर पर उनको मफलूज कर रहे हैं, क्योंकि जब आपकी वाइफ और आपके बच्चे जो हैं वो छुट्टियों में या इस तरह के मेलों में या इस तरह की जो मुख्तलिफ मसलन फिलिप पार्क में होता है, वेलबी पार्क में कोई हो रहा है, तो आप उनको लेके जाएंगे तो वो देखेंगे कि माहौल कैसा है।
1: जी जी।
0: और ये जाना चाहिए। और सबसे बड़ी चीज़ जो है कि फोल्डर्स जो हैं, पेरेंट्स जो हैं, इनको स्कूल की जितनी मीटिंग्स हैं उसमें लाजमन शामिल होना चाहिए, ताकि इनको पता लगे कि हमारे बच्चे जो हैं उनकी जो बान एमन में है या स्कूल में है बहुत सी जगह पे उनकी तरबियत कैसे हो रही है।
1: जी
2: ज़फ़र भाई शुक्रिया। इसमें अगर मैं कहूँ ख़वातीन के हवाले से जो हम बात कर रहे हैं उसमें बहुत से पहलू हैं। एक तो अगर आप डैनिश सियासत को भी देखते हैं तो उसमें भी इतनी ख़वातीन जो हैं वो शमूलियत नहीं करती मर्दों के बनिस्बत। तो सियासत और ख़वातीन के जो शौक़ हैं ये दो मुख्तलिफ़ चीज़ें हैं, ये भी हमें जो है वो इस पहलू को भी मद्देनज़र रखना चाहिए। दूसरा, आप किसी को फोर्स नहीं कर सकते। अगर आप किसी अपनी बहन बेटी माँ को कहते हैं कि आप में वो काबिलियत है आप क्यों नहीं करती, कह सकते आप, लेकिन आप उनको फोर्स नहीं कर सकते। दूसरा, अगर इसको साइड पे रख के दूसरा जो है, अगर हमारी ख्वातीन इस फील्ड में आती भी हैं, जो हमने यहाँ पे डेनमार्क में देखा कोई चंद ख्वातीन है हमारी जो फ्रंट फुट पे आई हैं सियासत के हवाले से, सामाजिक कामों के हवाले से, तो हमारी जो मर्दों की जो सोसाइटी है हम उनको एक्सेप्ट ही नहीं करते हैं कि वो आगे आएं और काम करें। हम उनको अपने साथ आगे नहीं बिठाते, हम उनको आगे बैठने नहीं देते। हमारा वही जो थोड़ा सा कल्चर है, सारी जगह नहीं कुछ जगह पे है कि औरतें जो है वो पीछे बैठें। ठीक है, तो ये चीज़ें हैं, ये यानी मिक्स हैं, आप इसको सिर्फ एक चीज़ नहीं कह सकते कि एक जो है वो इशू है और अगर हम उसको ठीक कर लें तो ठीक हो सकता है। अगर हम अपनी ख्वातीन को जगह देना शुरू करें और जहाँ पे हमारी ख्वातीन चाहती हैं जगह बनानी, जिस तरह ये मीने बाजार की बात कर रहे हैं और जगह पे, वहाँ पे वो भरपूर अपने आप को वो स्ट्रॉन्ग फील करती हैं। लेकिन अगर वो मेरे ख्याल में अगर वो चाहें सियासत में भी तो कर सकती हैं, लेकिन हम मर्दों को भी जो है वो चाहिए कि उनको जो वो उनकी जगह जो है वो हमें देनी पड़ेगी और देनी चाहिए।
1: अच्छा, इसमें रज़ा साहब दो फैक्टर मेरे जहन में जो आते हैं ज़ाती तौर पर जो मैं महसूस करता हूँ। पहली, ज़बान। अगर ज़बान आपको डैनिश नहीं ना आती तो लाजमी बात है वो दिलचस्पी नहीं लेगा, चाहे वो मेल है या फीमेल है। और दूसरा ये कि जब उसको ज़बान आ जाएगी तो वो दिलचस्पी किस हद तक लेता है। जैसा इन्होंने शाह साहब ने मिसाल दी कि मीना बाज़ार या जहाँ जितने कल्चरल प्रोग्राम होते हैं उनमें हमारी ख़वातीन अपने बच्चों फैमिली के साथ आती हैं, तो वो ज़ाहिर अपनी ज़बान होती है, बंदा खुले दिल से उनमें शामिल भी होता है,
2: उनका शौक भी।
1: तीसरा फैक्टर आप जो बता रहे हैं ना कि ये सरबराह की ज़िम्मेदारी है कि वो उनको कैसे आगे पहुँचा सकते हैं या उनमें लैक ऑफ कॉन्फिडेंस है तो वो कैसे इम्प्रूव कर सकते हैं। तो शाह साहब ये चीज़ें वही जो मैंने अर्ज़ किया कि सरबराह की ज़िम्मेदारी है, और सबसे पहले जो एक ज़बान का जो मसला होता है, अगर वो ज़बान नहीं सीखेंगी या ज़ाहिर है तो वो कभी भी दिलचस्पी नहीं ले सकती।
0: ज़बान का कोई मसला नहीं है। अच्छा। ज़बान का डेनमार्क में जब हम 70s में आए थे तो मोस्टली हमारे जो कोलीग्स थे वो सारे गांव से तलक रहते थे, ना इंग्लिश बोलनी आती थी ना डैनिश बोलनी आती थी। یہ چیز نہیں ہے. آپ کمیونیکیٹ کر سکتے ہیں, کمیونیکیشن جو ہے وہ اشاروں سے بھی کر سکتے ہیں, بتا بھی سکتے ہیں آپ. میں نے یہ دیکھا کہ جو ہمارے کولیگس ہیں نا, جو جن کو بالکل نہ انگریزی آتی تھی, ڈینش وہ اپنا دوسری زبان, وہ ڈینش زبان بہت جلدی سے سیکھے. اور جو ہم لوگ اسکولوں میں گئے تھے تو ہم گرامرز میں پڑھے رہے. اب میں جو بات کر رہا ہوں نا کہ ہماری لیڈیز کو زبان آئے نہ آئے, جب وہ اپنی علاقے کی عورتوں سے جو پڑھی لکھی ہیں, ماشاءاللہ ہماری بیٹیاں جو ہیں, ہماری عورتیں جو ہیں اس وقت ڈاکٹرز ہیں, سائنٹسٹ ہیں, اور فارن منسٹریز میں ہیں, ہر شعبے میں ہماری جو بیٹیاں ہیں وہ بہت چڑھ گئی ہیں. سب سے بڑی پرابلم جو ہے وہ آپ نے جو کہا گھر کا سربراہ, ہم اپنی آن کا مسئلہ بنا لیتے ہیں. ہم نہیں چاہتے کہ ہمارے بچے دوسرے جائیں, لیکن ہم ایک چیز بھول جاتے ہیں کہ ہم جب کوئی گاؤں کا مسئلہ ہوتا ہے یا پیچھے گاؤں کا مسئلہ ہوتا ہے, کوئی چیز ہوتی ہے, ڈیلی ٹیلی فون پہ اپنے بچوں کے ساتھ بتاتے ہیں, فلانے نے یہ کر دیا, فلانے نے بھینس لے لی, فلانے نے کوٹھی بنا لی, لڑائی جھگڑے کی باتیں. یہ خدا را آپ بچوں کے سامنے بیٹھ کے بالکل بات نہ کریں, کیوں کہ اس طریقے سے آپ کے بچے جو ہیں وہ گھر سے فیڈ اپ ہو جاتے ہیں اور ان کے ذہنی طور پہ وہ معصوم ہوتے ہیں اور وہ ذہنی طور پہ اس چیز کو جذب کر لیتے ہیں کہ لڑائی جھگڑے کے علاوہ بات نہیں, بچے سہم جاتے ہیں. لہٰذا بچوں کو جو ہے وہ باہر لے کے نکلیں, ان کو پتہ لگے کہ ہماری ماں کی بھی وقت ہے, ہماری بھی ہے, اور یہ باہر نکل کے جو ہے یہ ایک اچھے بچے. دیکھیں جو فیملیز اس وقت بہت باہر رہ رہی ہیں, مصور رضا بھی جانتے ہیں, آپ بھی جانتے ہیں, بہت سارے ہمارے بچے جو ہیں فیملیز جو ہیں وہ چھوٹے چھوٹے ٹاؤنس میں, کوپنہیگن, ویسٹ آئن میں اور دوسری جگہ رہ رہے ہیں. آپ ان کو کبھی نہیں ملیں گے, لیکن ان کے بچے جو ہیں اور وہ لیڈیز ان کی جو ہیں, وہ جہاں پہ بھی ڈینش فیسٹیول یا کوئی ایسی چیز ہوگی وہاں پہ آپ کو وہ ضرور نظر آئیں گے. تو آپ اپنے بچے کی خود تربیت کر سکتے ہیں اور یہ سب سے بہتر
1: ہے, ایک نیچرل چیز ہے. شاہ صاحب اگر وہ اپنا کلچر ہے تو اس میں ایزی ہو کر وہ
0: اپنے سب کلچر ڈینش ہمیں.
1: رضا صاحب آپ کچھ سیکنڈ کریں.
2: جی میں اس میں یہ کہنا چاہتا ہوں, جس طرح ہماری یہاں پہ کچھ تنظیمیں سیاسی بھی ہیں, مسلم لیگ کاف کے یہ آپ چیئرمین ہیں میرے خیال میں, تقیر شاہ صاحب
0: نہیں میں تھا
2: اس وقت ابھی آپ نہیں ہیں. اچھا لیکن اسی طرح ہماری جو پاکستان سوسائٹی ہے اور پاکستانی کتنی تنظیمیں ہیں یہاں پہ, تو پہلی بات اگر تو آپ ایک وومن ونگ بناتے ہیں فار ایگزامپل کسی بھی تنظیم میں, لیکن اگر آپ نے عورتوں کو جگہ دینی ہے جن کی بات کر رہے ہیں, تو آپ ان کو صدر بھی بنا سکتے ہیں, نائب صدر بھی بنا سکتے ہیں. لیکن بدقسمتی سے ہماری جو تنظیم بن گئی ہے نا, اس میں اتنے ہی ممبر ہیں جتنے عہدے ہیں. ٹھیک ہے, ایک صدر ہو گیا, نائب صدر ہو گیا, چیئرمین ہو گیا, اچھا پھر جی وہ جنرل سیکرٹری ہو گیا, خزانچی ہو گیا, اگر اس میں کچھ عہدے آپ نے ایڈ کرنے ہیں, پھر جی ایڈوائزر ٹو صدر, ایڈوائزر سینئر, جونیئر, یعنی اس طرح عہدے آپ نے بانٹنے ہیں. اس میں ورکر تو ہے ہی نہیں یا نہ عام ممبر ہے. ٹھیک ہے, تو جتنے اگر آپ کسی بھی تنظیم کو آپ نے دیکھنا ہے نا, اس میں آپ دیکھ لیں کہ اس کے عہدے کتنے ہیں, اتنے ہی اس کے ممبر ہوں گے, اس کے اوپر نہیں. ہماری تنظیموں نے آج تک خواتین کو وہ جگہ نہیں دی, نہ ان کے ونگ بنائے ہیں وومن ونگ, نہ ان کو جو ہے وہ مین جو تنظیم ہے اس میں جو ہے حصہ لینے کی جو ہے اجازت دی گئی ہے.
1: لیکن بات وہی آتی ہے کہ سب سے پہلے ہم اپنے میل جو پرسنالٹیز ہیں یہاں, جتنی تنظیمات کے ساتھ اٹیچ ہیں یا تنظیمات سے باہر ہیں, جب تک وہی اکٹھے نہیں ہوئے, اتفاق یا متفق نہیں ہوں گے, تو اس کے بعد تو فیمیل تو بہت
2: ہے. آپ کو میں ایک واقعہ سناتا ہوں. یہاں پہ ٹاؤن ہال میں ہم نے ایک سب نے مل کے جو ہے ڈیمونسٹریشن یا مظاہرہ کیا تھا, جس کا نام تھا کہ نہ اچھے اچھا ہوگا اس میں یہ اچھے پھل, یاد ہوگا سب کو. اچھا اس میں جناب جو میٹنگ ہوتی تھی تو سب کہتے کہ جی اپنی اپنی خواتین کو بچوں کو لے کے آنا ہے. اچھا جب وہاں پہ اس کے بعد مجھے یاد ہے سنگھ اسٹمپ وہاں ویلو سے ٹیسٹی میں وہاں پہ میٹنگ ہوئی, کھانا شانا کھایا, کیونکہ کھانے کے بغیر ہماری میٹنگ اور کوئی فنکشن ہوتے بھی نہیں ہیں. تو خیر وہاں پہ ہم پہنچے تو آخر میں جو سارے اپنے اپنے وہ تجزیے دیتے رہے کہ ہماری خواتین کہاں تھی, تو میں نے کہا کہ جی پہلے تو ہم اپنے آپ کو دیکھ لیں نا کہ میں رضا مصطفیٰ اپنی فیملی کو لے کے آیا تھا کہ نہیں آیا تھا. ٹھیک ہے, تو ہم جو وہاں پہ تھے نا, ہماری خواتین نہیں تھیں وہاں پہ, ہماری بہنیں بھی نہیں تھیں, بیٹیاں بھی نہیں تھیں. ٹھیک ہے, ہم صرف نا توقع کرتے ہیں دوسروں سے کہ دوسرے کام کریں, ہم خود نہیں کرتے. باتیں ہم سے کروا لیں جن کے پاس مائک ہیں, قلم ہے, کوئی عہدہ ہے, ٹھیک ہے, باتیں کرنے میں ہم ماشاء اللہ ہمارے سے آگے کوئی نہیں نکل سکتا. تو یہ کہ جب تک ہم خود اپنے اندر گریبان میں جھانکیں گے نہیں, اپنے آپ کو نہیں, وہ جو ہم دوسروں سے توقع کرتے ہیں اگر ہم وہ خود نہیں کریں گے نا تو وہ کام کوئی بھی نہیں کرے گا.
1: مطلب یہ ہم سب کو پتہ ہے کہ ایک مثال جو دی جاتی ہے کہ بچہ جب بھوکا ہوتا ہے تو روتا ہے تو وہ اس کو ملتی
2: ماں دودھ دیتی ہے.
1: اسی طرح جب تک ہم اس طرح کی سوچ رکھیں گے تو میں نہیں سمجھتا کہ اس میں تبدیلی کوئی آ سکتی ہے. شاہ صاحب چلیں آگے تھوڑا سا بڑھتے ہیں کہ موجودہ حکومت کے
0: اگر
1: ٹائم چلیں
0: ایک منٹ کے لیے کمنٹ کرنا چاہتا ہوں. بڑی اچھی بات کی ہے رضا مصطفیٰ نے.
1: جی
0: پاکستان ڈے ہوتا ہے, 14 اگست ہوتا ہے, 3 ہوتا ہے, کوئی بھی ہو,
1: جی جی
0: پاکستان امبیسی میں چند خواتین آ جاتی ہیں, ہم اپنی جتنے بھی ہم لیڈران ہیں ہم اپنی بیگمات کو لے کر
1: جاتے ہیں. بالکل
0: اچھا کوئی کھانے پینے کا پروگرام ہوتا ہے, اس کی وجہ کیا کہ جو اسلام کے اندر عورت کو تحفظات دیے گئے ہیں وہ ہم ایکسیپٹ نہیں کرتے, وہاں میں خود کیوں نہ ہوں. جب تک میں آپ کے ساتھ ایک عورت آئی ہے, بیٹھی ہے, آپ کی بیٹی ہے, بیوی ہے, جو بھی ہے, جب تک میں بار بار اس کو ایسے گور رہا ہوں, بار بار اس کو دیکھ رہا ہوں, بار بار اس کو دیکھ رہا ہوں, تو جب میں یہ چیز ختم نہیں کروں گا اس کو تحفظ نہیں ملے گا. اور پھر آپ بھی شرمندہ ہوں گے کہ یار یہ شاہ صاحب ہیں, دیکھیں میں ان کو منع نہیں کر رہا. تو یہ چیزیں یہ ان کو ہمیں ختم کرنا ہے. عورت کو جیسے ڈینش عورت یہاں پہ فری پھرتی ہے, گھومتی ہے, اسی طریقے سے اسلام میں عورت کو رائٹ ہے.
1: یہ کتنا بڑا تضاد ہے ہم لوگوں میں کہ ہماری خواتین, بیٹیاں, بہنیں یا بیویاں کام کی منڈی میں ہیں, یعنی وہ مجبوراً ہیں یا جو بھی اگر وہ کام کر سکتی ہیں ڈینش لوگوں کے ساتھ یا دفاتر میں, تو یہ میری سمجھ سب. لیکن یہ ایسے ہی ہوتا ہے شاہ صاحب, جیسے پاکستانی کلچر ہے نا ہمارا, جس طرح
0: نہیں نہیں نہیں پاکستان میں بڑا ایڈوانس کلچر ہے, یہ آپ چھوڑ دیں.
1: لیکن لیکن مثال تو
0: ہم کسی وقت پاکستان کے نہیں نہیں نہیں نہیں جب ہم 50s میں میں پیدا ہوں, 1950s میں میں نے خود دیکھا کراچی, کوئٹہ, دوسرے لاہور, سارے بڑے بڑے شہروں میں لڑکیاں گاڑیاں بھی چلا رہی ہیں, موٹر سائیکل بھی, ہر ایک چیز. پاکستان یہ نہیں, ان کو جن کو تحفظ حاصل ہے, جن کے جو پڑھی لکھی ہیں, جن کو پتہ ہے کہ بھائی ہمیں ہم حفاظت سے پہنچ جائیں گے, تو ان کو وہ ہو سکتا ہے.
1: جی جی
0: لیکن ہم خود جو ہیں وہ نہیں بدلے.
2: ظفر بھائی اس میں اگر میں ایک تھوڑا سا کمنٹس کر دوں نا کہ اگر آپ, میں جو پہلے بات کی تھی نا کہ اگر ہماری خواتین چاہیں تو وہ کر سکتی ہیں,
0: کر سکتی ہیں,
2: ان کا اپنا شوق بھی نہیں ہے سیاست, ٹھیک ہے, یہ آپ, یہ بھی آپ کو ایک فیکٹ جو ہے نا وہ مد نظر رکھنا ہوگا, اس کو آپ اگنور نہیں کر سکتے. لیکن اگر آپ ہماری شادیاں دیکھتے ہیں نا تو وہاں پہ ہمارے خواتین جو ہیں خوشی مناتی ہیں, ڈانس کرتی ہیں, وہاں پہ بھی مرد ہوتے ہیں, سب کچھ ہوتا ہے, لیکن وہاں پہ جو ہے وہ مہندی بھی لے کے آ رہی ہیں, ہر چیز ہو رہی ہے, تو جہاں پہ وہ چاہتی ہیں وہ کر سکتی ہیں, ٹھیک ہے. تو یہ صرف مردوں پہ بھی نہیں ہے کہ وہ ان پہ پابندیاں لگاتے ہیں یا جگہ سپیس نہیں دیتے, وہ خود بھی اس میں اپنی سپیس بنانا بھی نہیں چاہتی. تو یہ یہ ایک جو ہے نا بڑا ملا جلا سا ہے کہ اب یہاں پہ ریڈیو ہم وطن پہ الحمدللہ ہمارے ساتھ ہماری کتنی بہنیں خواتین جو ہیں وہ کام کر چکی ہیں, ابھی بھی کرتی ہیں, آتی ہیں. تو یہ ہے کہ آپ نے ایک ان کو ماحول دینا ہے, ٹھیک ہے, وہ یہاں پہ جب آپ اپنے آپ کو کانفیڈنٹ سمجھیں گی تو وہ آتی ہیں, ٹھیک ہے, پروگرام کرتی ہیں, پروگرام کر کے چلی جاتی ہیں. لیکن یہ ان کے اپنے شوق پہ ہے. ظفر بھائی ہم کسی پہ جو ہماری بہنیں ابھی جو ریڈیو سن رہی ہیں ان کو کہیں گے جی آپ آ کے ریڈیو کریں یا آپ آ کے سیاست میں بیٹھیں یا کوئی تنظیم, ہماری تو تنظیمیں ماشاء اللہ وہ بھی ایسی ہیں نا کہ ایک بار جو صدر بن گیا نا تا یاد صدر ہی بن گیا, اس نے اترنا نہیں ہے, اس نے مر کے ہی جو ہے نا وہ کہیں جو ہے وہ اپنی کرسی چھوڑے گا, ورنہ کرسی نہیں چھڑتا.
0: نہیں میں مثلا ایک چھوٹا سا کمنٹ کرتا ہوں ان کے بات کو آگے بڑھا کر. میرا یہ کہنے کا مطلب ہے کہ جہاں پہ سیاسی پروگرام ہو رہے ہیں وہاں ہماری عورتیں آ کر بتا سکتی ہیں, کونسلرز جو حضرات ہیں یا ایسی سیاست میں حصہ لینے والی عورتیں وہ ان کو بتا سکتی ہیں کہ ہماری جو ڈیلی لائف کے اندر پرابلمز ہیں. مثلا ہماری بہت ساری ایسی خواتین ہیں جن کو یہاں سے نیسٹ بیڈ جانا پڑتا ہے, اگر وہ ویزا لینے کے لیے جانا چاہتی ہیں, کوئی ان کو کام ہے اولین انسٹیٹیوٹ سے ادھر جانا پڑتا ہے, لیکن شیلینڈ کے اندر اور فیون کے اندر اور یولینڈ کے اندر وہاں آپ دیکھیں کہ وہ گھر سے اٹھتی ہیں سیدھا باؤ سروس جاتی ہیں اور وہیں پہ ان کے سارے کام ہو جاتے ہیں. یہاں پہ کیوں نہیں, کیوں یہی چیزیں جو ہیں میجورٹی ہماری عورتیں جو ہیں, جو اللہ تعالیٰ ان کی زندگی لمبی کرے, بیوہ ہیں یا وہ کسی وجہ سے ڈیوس ہو گئی ہیں, وہ کوپن ہیگن اور ویسٹ ہائن میں رہتی ہیں اور ان کے مسائل جو ہیں وہ بہت زیادہ ہیں. تو ان کو اپنے ایسی سیاسی جو ایکٹیویٹیز ہوتی ہیں ان کے اندر بلانا چاہیے تاکہ وہ آ کے اپنی بات دل کی بات کر سکے.
2: تو کیشا صاحب, آپ جو ہیں وہ فقہی قوانین کے جو ہے اسپوکس پرسن بھی رہے ہیں, یہ پچھلے جو کمون کے الیکشن ہوئے ہیں,
0: جی جی,
2: وہاں پہ خواتین جو ہیں وہ اپنی کارنر میٹنگ کرتی رہی ہیں, یہ اس کے یہ بہتر آپ بتا سکتے ہیں. ہم نے تو صرف جو میڈیا پہ تصویریں دیکھی یا جو سنا ہے اس کے حوالے سے, ہماری جتنی بھی پارٹیاں یہاں پہ ان کی جو کافی خواتین ہیں جو صرف خواتین کے فنکشن کرتی تو ہوتے ہیں, کرتی ہیں, یہ کارنر میٹنگ بھی کرتی ہیں, لیکن تب جب ہمارا اپنا کوئی مقصد ہو, کیونکہ کسی کا کوئی بیٹا کھڑا تھا, کسی کا کوئی بھائی کھڑا تھا, تو اس نے جو ہے اس کی سپورٹ میں حال لیے, کھانے بھی کھلائے, لوگوں کو باتیں بھی سنائی, ان سے سیاستدان بھی وہاں پہ آئے, تو ہوتا ہے کرتے ہیں, لیکن صرف تب جب ہمارا اپنا جو ہے کوئی مقصد ہوتا ہے.
0: جی بالکل صحیح بات کی.
1: لیکن یہ ساری باتیں بجا آپ فرما رہے ہیں, شاہ صاحب آپ بھی اور رضا صاحب آپ بھی, لیکن ہمیں تلاش کرنی ہے کیا وجوہات ہیں, کیوں نہیں یہ اس طرح ہو سکتا. اگر وہ باقی کام سارے کر سکتی ہیں یا ہمارے میل پرسنالٹیز کر سکتے ہیں تو وہ کیوں نہیں کر سکتے, یہی ہمیں تلاش کرنا ہے. اور اس کے لیے وہی بات کہ انفرادی طور پر, اجتماعی طور پر ہمیں ہماری سوچ کو اکٹھا ہونا پڑے گا. ایسا ہی ہے. اچھا آگے بڑھتے ہیں تھوڑا سا. شاہ صاحب, ایک تو فریگ ہونے کا آپ نے ذکر کیا تو ایک سوال میرے ذہن میں آ گیا کہ سیاسی شخصیت ہیں جناب ملک سکندر صدیق صاحب, ان کو پچھلے دنوں ہم نے سوشل میڈیا پہ دیکھا اور سنا بھی کہ ان کو ایک تمغہ امتیاز دیا گیا ہے پاکستان امبیسی کی طرف سے. تو یہ ایک دم دیکھ کے پتہ چلا, کیونکہ اس سے پہلے پروگرام پاکستان امبیسی میں ہوا تھا یہ عید کے حوالے سے, یا تو اس حوالے سے اگر آپ کچھ فرمانا چاہیں مختصراً.
0: جی بالکل, سکندر صدیق کو تغمہ ملا ہے, لیکن وہ تغمہ جو ہے وہ امبیسی کی طرف سے نہیں ملا, وہ گورنمنٹ آف پاکستان کی طرف سے ملا ہے.
1: جی جی.
0: اب ملک سکندر صدیق جو ہے, جب یہ الٹرنیٹو کا ممبر تھا, پارلیمنٹ کا ممبر, رضا مصطفیٰ کو یاد ہوگا, تو اس نے کشمیر کے اوپر کافی اور فلسطین کے اوپر کافی بولا تھا.
1: اچھا.
0: اور پھر اس نے کافی وہاں پہ حصہ لیا تھا. وہ رپورٹ جو تھی فورن منسٹری سے فورن منسٹری کے پاس گئی.
1: اچھا.
0: اور اس کے اوپر انہوں نے ورک کیا اور پھر اس کو جو ہے یہ گورنمنٹ آف پاکستان جو ہے انہوں نے ریکمینڈ کیا.
1: اچھا.
0: پھر ان کو عمران خان کی گورنمنٹ آ گئی, وہاں پہ اس کو جو ہے وہ پرسے پرسا رکھ دیا گیا, اس کو نہیں ملا.
1: اچھا.
0: پھر اس گورنمنٹ میں آ کر تو اس کو انہوں نے یہ جب پاکستان گیا تو اس کی ملاقات ہوئی مختلف پرائم منسٹر سے بھی, دوسروں کی سب سے, تو انہوں نے اس کو تخمے کو بحال کر دیا.
1: اچھا. تو وہ دیا
0: تو یہ اس کو ملا ہے, اور اس سے پہلے بھی دو پاکستانیوں کو جو ہے یہاں پہ تخمہ امتیاز مل چکا ہے.
1: اچھا.
0: اور یہ ملنا چاہیے. دیکھیں یہاں پہ بہت سارے ایسے لوگ ہیں, ایسے نام ہیں جن کو میں ذاتی طور پہ جانتا ہوں, جیسے کہ ابھی حاجی مصطفیٰ غلام مصطفیٰ صاحب کے بارے میں ہم نے بات کی. یہ ایسے لوگ ہیں جن کو ڈپلوماز یا کوئی ایسے شیلڈز یا ایسے نام جو ہیں امبیسی کی طرف سے یا اپنا کیا نام ہے پاکستان گورنمنٹ کی طرف سے ملنے چاہیے تخمے. دیکھیں پاکستان میں ایک ڈانس کرنے والی کو تخمہ مل جاتا ہے, اچھا ایک گانے والی کو تخمے مل جاتے ہیں, تو یہاں جو فورن کنٹریز کے اندر پاکستانی جو ہیں جو اپنی قوم کے لیے بڑا کچھ کر رہے ہیں ان کو بھی تخمے ملنے چاہیے. بلا شبہ ہمارے آپس کے اختلافات ہیں, ہم ایک دوسرے کو پسند نہیں کرتے, ایک دوسرے کی سیاست کو پسند نہیں کرتے, لیکن یہ چیز ہونی چاہیے. اور جہاں پہ امبیسی نے یہ کام کیا تو امبیسی نے اس وقت مجھے سکندر ملک نے خود بتایا ٹیلی فون کر کے, انہوں نے کہا کہ انکل جی دیکھیں کہ امبیسی نے صرف میرے اپنے جو فیملی تھیں جانے ان کو بلایا اور یہ اوپن پبلک نہیں کیا گیا, کیونکہ گورنمنٹ آف پاکستان نے یہ تمغہ بھیجا تھا امبیسی میں تاکہ آپ جو ہے وہ صدر کی طرف سے آپ ان کو یہ تمغہ دے دیں, اس طرح یہ ایک چھوٹا سا فنکشن کر
1: نہیں انہوں نے زیادہ. میں سمجھتا ہوں کہ ہماری کمیونٹی کو بھی خوشی ہوتی زیادہ کہ اگر جب پاکستان امبیسی میں پروگرام ہوا ہے تو اس وقت اگر کیونکہ ملک صاحب ادھر ہی تھے اور میں بھی ادھر تھا, آپ بھی تھے ادھر ہی, تو اس میں اگر دیا جاتا تو وہ زیادہ.
0: میں آپ کی بات کو سمجھتا ہوں لیکن یہاں پہ گروپنگ ہے, یہاں پہ گروپنگ ہے اور گروپ جو ہیں وہ نہیں چاہتے کہ کوئی ایسی چیز ہو, تو اس لیے امبیسی کی بھی مجبوری سمجھے اور ان گروپوں کی بھی.
1: اور سوشل میڈیا پہ رضا صاحب کافی مطلب ویسا بھی اس پہ اتر رہا
2: اور امبیسڈر صاحب پہ بھی کافی جو ہے وہ تنقید ہوئی ہے کہ وہ بائسڈ ہیں, یعنی کہ وہ سائڈ لیتے ہیں, اور یہ میرے خیال میں کچھ اس میں حقیقت بھی ہے. یہ سب غلط نہیں ہے جو لکھا گیا تھا یا جو کہا گیا ہے کہ امبیسی جو ہے وہ فرق کرتی ہے, اور اس مرتبہ جو امبیسڈر ہیں انہوں نے کیا ہے بظاہر نظر بھی آتا ہے, ٹھیک ہے. اور یہ لوگوں کے جو کامنٹس ہیں جو وہ لکھتے رہے ہیں اس میں بالکل اگر آپ اوور آل دیکھتے ہیں تو آپ کو وہ چیز جو ہے وہ نظر آتی ہے. ایک فنکشن میں وہاں پہ جب امبیسڈر صاحب گئے تھے تو انٹرویو کے لیے کہا گیا تو انہوں نے کہا ہے کہ جی میں صرف پی ٹی وی کو انٹرویو دوں گا, یہاں کے لوکل میڈیا کو میں انٹرویو نہیں دیتا.
1: بالکل ایسا ہی ہے.
2: تو بھائی جان کی جو ہیں وہ آنکھیں جو ہیں وہ ماتھے پہ ہیں, تو ٹھیک ہے آپ پی ٹی وی کو ہی انٹرویو دیجئے گا, لوکل میڈیا کو بے شک نہ دیں. تو یہ ہے کہ وہ فرق ہے. لیکن تقیر شاہ صاحب میں تو شکر کرتا ہوں کہ یہ تغمہ جو ہے مجھے نہیں دیا گیا, کیونکہ اس مرتبہ اور پچھلے کچھ سالوں سے جس طرح تغمے جو ہیں نا وہ بانٹے گئے ہیں نا, وہ اس طرح جس طرح ریوڑیاں نہیں بانٹ دے, ٹھیک ہے, اس طرح بانٹی گئی ہیں. ایسے ایسے لوگوں کو دیے گئے ہیں جو ناروے سے ایک مفرور ہے, کروڑوں کا جو ہے وہاں پہ ٹیکس کا گبلہ کر کے گیا ہوا ہے, پاکستان میں ہے وہاں پہ, اور جناب وہ ایک غیر ملکی دورے پہ بھی تھے اور ان کو بھی جناب تغمے سے جو ہے وہ نوازا گیا ہے, ٹھیک ہے. تو اگر ایسے لوگوں کو تغمے ملے تو اللہ کا شکر ہے, ہمیں نہ ہی دیں تو ہم بہتر ہیں.
0: یہاں پہ یہ ہونا چاہیے کہ دیکھیں جیسے انگلینڈ میں جب میں وہاں پہ اسٹوڈنٹ تھا تو میں یہ دیکھتا تھا کہ وہاں پہ باقاعدہ جب کوئی پاکستان ڈے ہوتا تھا 14 اگست یا 23 مارچ یا کوئی بھی دن ہوتا تھا تو ان کے پی آئی اے کی وہ کلچرل جو سوسائٹیز ہوتی تھی, جو ان کی کمیٹیز ہوتی تھی, وہ کراچی سے آ کے وہاں پہ وہ گورے بھی بیٹھے ہوتے تھے, ہم لوگ بھی بیٹھے ہوتے تھے, ان کے سامنے وہ پاکستان کا کلچر پیش کرتے تھے, یہ ویسی کراتی تھی. یہاں پہ جو چیز ہے وہ کوائٹ ڈفرینٹ ہے. یہاں پہ چار گروپ ہیں, ان چاروں گروپ کی جو ہے وہ گرفت ہے امبیسی کے اوپر, کوئی مانے یا نہ مانے. تو میں تو امبیسی صرف اس وقت جاتا ہوں جب کوئی پاکستان ڈے ہوتا ہے, نارملی میں وہاں نہیں جاتا کیونکہ میں احترام کرتا ہوں کہ یہ میرے نبی پاک صلی اللہ علیہ وسلم کا کوالس نہیں ہے کہ آپ کسی بھی سفارتکار کو جو بھی آتا ہے سفارتکار اس کی آپ عزت اور احترام کریں. تو باقی جو رضا مصطفیٰ نے بات کی, یہ صرف رضا مصطفیٰ نہیں, بہت سارے لوگ اس آواز کو اٹھا رہے ہیں کہ اگر آپ نے یہ تغمہ دینا تھا تو آپ اوپن کرتے تاکہ یہاں پہ لوگوں کو پتہ لگتا کہ بھائی ان کو کس بیس پہ اور کس چیز پہ ملا. یہ خوشی کی بات ہے.
1: جی ہمارے لیے خوشی کی بات ہے.
2: دیکھیں جس طرح ہم پہلے بات کر رہے تھے نا خواتین کی بھی کہ ان کی ہم ان کو سیاست میں نہیں لے کے آتے, آگے نہیں آتی, یہ ہے وہ. دیکھیں یہاں پہ ہماری جو سوسائٹیاں ہیں, یہاں پہ جو ہماری امبیسی ہے, ہمیں تغمہ امتیاز کی ضرورت نہیں ہے. ہمیں تغمہ ڈنمارک بھی بنا سکتے ہیں کہ امبیسی میں ایک ہر سال 14 اگست یا 23 مارچ پہ ایک فنکشن ہو, جہاں پہ اب ہمارے ایک ڈاکٹر قیوم صاحب ہیں, انہوں نے ڈاکٹروں کے لیے کتاب لکھی ہے, ٹھیک ہے,
0: جو عباس قیوم,
2: بالکل ٹھیک ہے,
0: پی ایچ ڈی کی ہے, ان کی سسٹر نے بھی کیا ہے.
2: اس سے پہلے جناب ان ڈاکٹر صاحب نے ایک دل کا جو ہے وہ ایک ایسا نسخہ نکالا تھا, ٹھیک ہے. ہمارے اس طرح کے اور کتنے لوگ ہیں یہاں ڈنمارک میں, آپ نے پہلے خود ذکر کیا کہ آپ فورن منسٹری میں بیٹھتے ہیں, ہم وہاں بیٹھتے ہیں, یہاں پہ کتنے لوگ ہیں جنہوں نے ایسے ایسے کارنامے انجام دیے ہیں اور دے رہے ہیں, ٹھیک ہے. ہمارے بزرگ جو آج اللہ تعالیٰ کو پیارے ہو گئے ہیں, جو 70 کی دہائی میں آئے تھے, ٹھیک ہے, ان کے جو اگر آپ خدمات دیکھتے ہیں, جو انہوں نے اپنے پاکستان میں فیملیز کو پالا, یہاں بچوں کو پالا, یہاں کمیونٹی کے لیے جو کام کیے, ان کی جو تعلیم اور ان کا جو وقت تھا अगर आप उसको देखते हैं तो जो काम वो कर चुके हैं वो आज हमारे पास गाड़ियां भी है, पैसा भी है, घर भी है, हर चीज है, जुबान भी है, लेकिन हम वो काम नहीं कर सके जो उन्होंने कर दिए। तो अगर वही एक तसलसल चलता और अवार्ड दिए जाते हर साल, जो ये डीपैक ने थोड़ा सा शुरू किया था कुछ साल पहले,
0: नाम भी अवार्ड दे, एक लिस्ट होनी चाहिए जिसके ऊपर ऐसे अजीम लोगों के नाम होने चाहिए कि इन्होंने गुमनाम हैसियत में या नाम के हैसियत में कम्युनिटी के लिए काम किया, और हम उनको एक एम्बेसी में उनकी लिस्ट लगा रहे हैं या मीडिया में दे रहे हैं।
2: थोड़ा सा चले और कुछ नहीं तो 5-10 लाइनें ही उनके बारे में लिख दी जाती कि फलां जगह पे पैदा हुए थे, फलां जगह पे जो है वो तारीख को फौत हुए, और उनकी डेनमार्क में ये खिदमत है, हम हमारे जो है वो हज पे लेके जाते थे जनाब, क्या नाम है उनका, ग्लासहाक से में रहते थे उनकी तंजीम,
1: मकबूल भट्टी साहब,
2: मकबूल भट्टी साहब, ठीक है जनाब, उनकी कितनी, हाजी साबर साहब, उनकी कितनी खिदमत है, यानी इस तरह के हजारों यहाँ पे हमारे बुजुर्ग हैं जो इस दुनिया से अब चले गए हैं जिनकी इतनी खिदमत है, तो सिर्फ 5-5, 10-10 लाइनें ही उनके बारे में हमारे बच्चों, हमें तो शायद पता हो जो सेकेंड जनरेशन है, लेकिन जो हमारे बच्चे और उनके बच्चे हैं उनको कौन बताएगा कि जी यहाँ पे फलाने बुजुर्ग थे और उनकी जो ये यहाँ पे खिदमत थी।
1: बस ऐसा ही है रज़ा मुसवा साहब, मैं समझता हूँ कि पाकिस्तान एम्बेसी का ये जो वतीरा काफ़ी अरसा दराज से इस तरह का रहा है कि वो बस इसी तरह, बस जैसा आपने भी फरमाया कि ग्रुपिंग की शक्ल में बस इस तरह के काम होते हैं, लेकिन होना तो ये चाहिए कि पाकिस्तान एम्बेसी हमारा एक पाकिस्तान का घर है और हमारा घर है, और उसके सामने अपने मसाइल हम पाकिस्तान की तरफ से यहाँ की तरफ से भी रखते हैं, और वो अगर इज्तमाही तौर पर या इनफरादी तौर पर अच्छे तरीके, मुस्बत तरीके से उनको हैंडल करें तो मैं समझता हूँ कि हमें ये शिकायत कभी ना मिलें। तो बहरहाल रिक्वेस्ट तो यही है कि जो भी एम्बेसडर यहाँ आते हैं वो अपने आप को गैर जानबदाराना तौर पर अपनी खिदमात को या अपनी ज़िम्मेदारियों को निभाएं, तो इससे हमारी कम्युनिटी भी ज़ाहिर खुश होगी। तो शाह साहब आखिर में कोई बात ऐसी ऐड करना चाहिए तो, और उसके बाद प्रोग्राम को वाइंड अप करें।
0: जी, मैं सिर्फ एक बात करना चाहता हूँ कि अपने जितने भी मेरे साथी हैं जो 70s से और अब तक चले आ रहे हैं, मैं इनसे ये रिक्वेस्ट करना चाहता हूँ कि खुदा रहा अब ये पुरानी रंजिशें छोड़ दें और अपनी जो तीसरी चौथी नस्ल हमारी यहाँ पे आ चुकी है, कम से कम उनके लिए हमें एक ऐसा रास्ता अख्तियार करना चाहिए, ऐसी चीज़ बनानी चाहिए कि कल को वो हमें अच्छे नाम से याद करें, और हमें जो ये फंक्शनल है, बल्कि मैंने अगले दिन मुझे डैंशो ने कहा है और मैंने चंद एक यंगस्टर से बात की है, और आज मैं ओपन इस पर बात कर रहा हूँ कि हमें एक कल्चरल जो है, कल्चर की जो है, डेनिश पाकिस्तान कल्चर जो है, इसकी एक बहुत बड़ी पूरे डेनमार्क बेस पे एक सोसाइटी बनानी चाहिए जिसमें सिर्फ पाकिस्तानी ना हो बल्कि इनके अंदर डेनिश भी हो, और हम इसको लेके आगे चलें ताकि ये जो डिफरेंस पैदा हो चुका है मुसलमानों के अंदर और डेनिश के अंदर, हम इनको जो है वो बता सकें कि ये चीज़ें जो हैं इससे हमारे अपने लोग भी एजुकेट होंगे, और इनसे डेंशों में जो मामूली सी नफरत है थोड़ी सी, देखिए हम सबसे बड़े राशिस्ट मैं बैठा हूँ आपके सामने, जब तक मैं अपने दिल से ये नफरत और कदूर निकाल नहीं सकूँगा मैं किस तरह कह सकता हूँ जी कि शेख साहब मैं आपसे बात कर, हमें प्लाइड होना पड़ेगा, हमें सुनना पड़ेगा, हमें बर्दाश्त करना पड़ेगा, और यही हमें इस्लाम में सिखाया गया है कि हमें ज़ात पात से निकलना पड़ेगा, हमें मोहब्बत का दर्स जो है वो देना पड़ेगा, हमें ये गलत फहमियाँ जो हैं ये आपस में दूर करनी चाहिए ताकि डेनमार्क के अंदर इस्लाम जो है उसका नाम, उसका उसके नाम को बुलंद किया जाए।
1: जी बहुत बहुत शुक्रिया शाह साहब। तो मज़ नाज़रीन ये था हमारा आज का प्रोग्राम, और इसमें जितनी भी बातें हुई हमने अपनी तरफ से मुस्बत तरीके से की, और हमारी कोशिश ये रही शाह साहब की तरफ से भी और हम सब की तरफ से भी कि इस प्लेटफॉर्म से जितनी भी बातें या जिस तरह के भी प्रोग्राम आपके सामने पेश किए जाएं उनको अच्छे अंदाज में पेश किया जाए और अच्छे तरीके से मसाइल के हल के निकालने के लिए पेश किया जाए। तो उम्मीद करता हूँ कि अगर आप हमें फीडबैक हमारे प्रोग्राम में देते रहेंगे, सुनते रहेंगे, देखते रहेंगे, तो इससे हमारी हौसला अफजाई भी होगी, और हम कोशिश करेंगे कि आने वाले दिनों में इन मसाइल पर अच्छे तरीके से इनको हैंडल किया जाए ताकि हमारी जितनी भी परेशानियाँ या टेंशन हैं ان مسائل کے حوالے سے ان کو ختم کیا جائے. تو آج کے لیے اتنا ہی. چلتے چلتے پاکستان زندہ باد اور ڈنمارک پائندہ باد.